0: जब हम अल्लाह की रज़ा के लिए अपने गुनाहों को छोड़ देते हैं तो अल्लाह हमें उन गुनाहों से बेहतर चीज़ अता फरमाता है। मायूसी कुफ्र है, क्योंकि अल्लाह की रहमत के दरवाज़े हर वक्त हर एक के लिए खुले हैं। इंसान की कामयाबी इसमें नहीं कि उसे दुनिया क्या कहती है, बल्कि इसमें है कि अल्लाह ताला उसके बारे में क्या फरमाता है। मौज़े सामीन, इस वक्त स्टूडियो की घड़ी में 11:23 हो चुके हैं। बुध का दिन है और जुलाई की आज पहली तारीख है और इस्लामी साल के पहले महीने मुहर्रमुल हराम की आज 15 तारीख है। आप अपने पैगामात हमें व्हाट्सएप या नॉर्मल मैसेजेस के ज़रिए इस नंबर पर भेजना शुरू कर सकते हैं, 5251-7005। जी हाँ, 5251-7005 पर आप अपने पैगामात हमें भेज सकते हैं। अब आप समात फरमाएंगे खतीब इमाम मस्जिद रज़ा कौन मास्क पावे मुफक्किर इस्लाम हज़रत अल्लामा मौलाना मुफ्ती मोहम्मद गुफरान रज़ा कादरी साहब की ज़ुबानी एक बयान। आइए समात फरमाइए।
1: السلام عليكم ورحمة الله تعالى وبركاته الحمد لله الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى آله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قال الله تبارك وتعالى في القرآن العظيم والفرقان الحميد ولا تقولوا لمن يقتل في سبيل الله أموات بل أحياء ولكن لا تشعرون آمنت بالله صدق الله مولانا العظيم وقال الله تبارك وتعالى في شان عظمة حبيبه الكريم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد كما تحب وترضى بأن تصلي عليه صلاة وسلام عليك يا سيدي يا حبيبي يا رسول الله صلى الله تعالى عليه وعلى آله وصحبه وبارك وسلم دائما ابدا قتل حسین اصل میں مر گئے یزید ہے اسلام زندہ ہوتا ہے ہر کربلا کے بعد اہل بیت اطہار رضوان اللہ تعالی علی مجمعین کی شان اور عظمت کو آپ نے بہت اچھے انداز میں سنا اب شہادت کربلا امام حسین رضی اللہ تبارک و تعالی عنہ جو کربلا کی زمین پر ہوئی مختصر انداز میں آپ کے سامنے رکھنے کی کوشش کرتے ہیں امام حسین شہید کربلا رضی اللہ تعالی عنہ امام حسن مصطفیٰ کے چھوٹے بھائی ہیں 5 شعبان المعظم 4 ہجری کو مدینہ المنورہ میں ان کی پیدائش ہوئی اللہ کے محبوب صلی اللہ علیہ وسلم تشریف لے کر کے آئے اور میرے آقا صلی اللہ تعالیٰ علیہ وسلم نے ان کے منہ میں اپنا لعاب دہن ڈالا اور اللہ کے محبوب صلی اللہ علیہ وسلم نے ان کے لیے دعا فرمائی میرے آقا صلی اللہ علیہ وسلم نے یہ دونوں نام